0: समयमा
1: आई मिरमेजबाट पैसा पठाउँदा 6% सम्म खल्ती क्याशब्याक र Samsung स्मार्टफोन किन्दा बोनस र एन्टर डेटा पनि
0: Samsung साथमा रेमिजमा बेनिफिट
2: शर्त तथा नियमहरू लागू हुनेछन्।